0: It's 7 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. आप सुन रहे हैं रेडियो अमन 88.4 की नशरियात, हमारे साथ रहिएगा।
1: अल्हम्दुलिल्लाह नहमदुहु व नस्ताईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैह व नऊजु बिल्लाहि मिन शुरूरि अनफुसिना व मिन सय्यिआति अमालिना من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله

0: जी बिल्कुल फोन चुकुम दा आउ छत के ना बिल्कुल कलम चुकुम दा तासर होइया बने के ना बिल्कुल मासर चे प्रोग्राम तरह जे हो बिल्कुल तासर डायल के 0927291292 हो जी बिल्कुल प्रोग्राम तबर जे मुसर वो प्रोग्राम के पार्टिसिपेशन के हो जी बिल्कुल मिने वाला प्रोग्राम भरवान भी ठीक तर 9 बजे पूरे ओ बिल्कुल तासर बखल मोबाइल चुकुम दा आउ छत के और डायल बा के 0927291292 اور ورجو دا پروگرام فرسٹ کلر سے تک سو چ سوکتا ہو دا کم زینا جی السلام علیکم
1: السلام علیکم سر جی
0: وعلیکم السلام جی سوک تیرا سرا دی کم زینا
1: عبدالسمد خبر ہے کہوں والے سے گینا
0: عبدالسمد دی والے سے گینا پروگرام کے ہر کلے تو استڑا ماشی پخیر رغ لے
1: خیر خیر اللہ دی زر کال عمر
0: دا امین امین امین سرنگے چل دا شے برابر ہے شپادے بخیر تیرا دو
1: ڈیر
0: من نا چی ڈیر ڈیر آورے اور پروگرام کی موضوع والے سر سر سر شریک کرے
1: موضوع والے سر خدا پیش کہوں گا لگتا خبر سے اکڑا کا نا ڈیرا صحیح خبر دے اکڑا کا نا لگا
0: جی جی
1: ڈیرے پیسوں لالے چی کا نا پکارا نشل کی جا نہ بشل سی
0: بالکل ویچ نشل دا نہ بشل سی
1: نن سبا دا سے چل دا چے ارور ارور سارا پسا ہی پیسوں بانے وہ زدہ گرے گر

0: तीन बने बिल्कुल मुस्तफा नेक बने घर वाला सी जी हाँ बिल्कुल दे सरा सरा दे फेसबुक तला रहे हम तो से कमेंट्स के वाला बिल्कुल फेसबुक सर बात के बोलो ठे रेडियो मन 88.4 करक पर के तो सब खपल को रनी फैमिली चैनल फेसबुक पेज चकु में आगा मखे तरुश या वाला के शेयर वे के और कमेंट सेक्शन तब लो ठे मुझ तब खपल कमेंट्स चकु में आओ के बिल्कुल प्रोग्राम के शेयर कहूं हाउ दी सरा सरा तो से मुझ सरा प्रोग्राम के और दे स्टूडियो नंबर मने और आमी नवाल चो सोस द टाइम रेडियो अमन ट्यून कर है के ना बिल्कुल द लाख आवाज हो रही ये जो प्रोग्राम टाइम खत्म शो करना बिल्कुल टाइम खत्म हो को नी मंगे टाइम चिकुम द आमे लाओ शो करना हां बिल्कुल नी मंगे तो सरे मो गपशप चिकुम द जरी हां बिल्कुल हम रो तलशी अब डायल की खपल मोबाइल बूचत के 0927291292 यानी 0927291292 और 0927291292 हां बिल्कुल रसे वो प्रोग्राम था और नी मंगे तो सरे मो गपशप चिकुम द जरी बिल्कुल मौजूम ने मुस्तरहम खबरें अतरे तो जी अस्सलाम वालेकुम جی السلام علیکم وعلیکم السلام بالکل کال چی گم دا ملاو شی کنا خو بالکل وای کنا خبر بو گو کنا خو بی جی موضوع نی وسو ایو کنا بالکل موضوع من درزه کیا موضوع نه او بار کی تو سر سم میسج هم وی خو بالکل ا میسج هم تو سی شریک والا شی جی السلام علیکم السلام علیکم
1: وعلیکم السلام
0: وعلیکم السلام جی سوک تر سر دکم زینا
1: جی عبداللہ خبر کوم لتمرنا
0: عبداللہ دی لتمرنا ستڑا ماشی پو خیر روگلے پروگرام کی ہر کلے تو ہیں
1: جی
0: سرنگ چل دشے پروگرام دی شروع میں اور دلا ہاں
1: بالکل
0: او پروگرام کے موضوع اور دلا
1: یارا نوجو تقریبا دا لاسٹ منٹ کی جی چے تو روگلو
0: شا شا اے جی لاسٹ منٹ کی جی چے پروگرام مولا گل صدر اوڑی سب شریکے رو سرا
1: بس ہنوس جو اختر لا پروتے ودال تا کے مول مول دا سرا
0: شاہی جی مول مخلص کڑا دا اجاز ہوندے
1: ہاں
0: بس مول چکم دا داخل سوائے کنا پوچھے جی مول روپیا ہے او مول موٹ چھے گو تا رزق ملاو شی کنا مول ہم خوشا لئی او کور کے مور پلور چکم دیا ہم خوشا لئی بیا کنا ہاں
1: بالکل
0: نور پروگرام کے سب گوڑے خونا
1: یارا جی باش پول مینوالا تا دو سلوم دا
0: وعلیکم السلام سلمون خود ورہ سدل ٹھیک چھو ڈیرا من اغا پروگرام اور وی
1: اغا پروگرام اور اغا خطو والا زوڑے دینا پروگرام در پشاوک سر اور وی
0: شا چلو صحیح شو بلکل سلمون چکم دی اغا تا ہم ورس دل دی موتر اپنا ہم سلمون ایتا کوا چل اللہ ہم تو تا سلوم کئی وعلیکم سلام ڈیرا مننا دکال کولو یو جہان مننا ہاں جی بالکل بھی نوالا بتاؤ مسرا سو کنا لتمر نہ مسرا عبد اللہ ہو محمد وسرا ہو بالکل محمد السلام نے قبول کا جی السلام علیکم وعلیکم السلام جی سو کراگل دکم زینا فاروق ہوٹل نا شیر نواز تڑا ماشی پا خیر روغلی سرنگ شے بروبار یہ آمین آمین تو سے سرا
2: آمین
0: سرنگ پروگرام دی شروع نا اور دلا
2: آجی
0: او موضوع علی سر بچا شریک کے ویرو سر صدی روڑی
2: موضوع دا سر آج پرون جمعی کے مولای سیاف دا خبر کولا چھے تو سے پیوال ویش پنے انہی کے گالی منے مڑا ہو کوئی کنا
0: صحیح صحیح صحیح بالکل اخبل بچے پرورش کی سڑا کئی نو اگے نہ ہم اوزی کے نا یو جان مننا شیر نواز بھائی پروگرام کے روسرا شرکت کولو دی واخت رو کولو یو جان مننا چاہتا بدوا سلام کہیں

हाँ जी वही अस्सलाम वालेकुम इकराम भाई वही जी भाई सिंह अनन मौसम खुले दे दा सीधे प्रोग्राम हम खेसते दे उम्मे वलीद दा मैसेज राले के लिए दलून खोड़ना हाँ दीन अलावा चिकम दे नो वही लेला हम दिचार से दीना स्वीट मामू जान नंजम और मा प्रोग्राम अवै चश्मा कॉस्मेटिक सरदेशमा प्रोडक्ट मिलावी की जुबेदा नूर फातिमा और मदीहा साइमा एहसास दीत जमा सलाम और वालेकुम सलाम लैला दे चार से देना खदीन अलावा चिकम दे वही सलाम स्वीट मामू जान वालेकुम सलाम वही आवाज माशाल्लाह खुले राजी नेमराय द बुनीर ना इकराम भाई राइस स्किन पॉलिश डेर खिस्ता देस्ता सुदा इश्मा राइस स्किन पॉलिश गोरा चिकम प्रोडक्ट हम जमुंग द इश्मा स्ता सु समझ तराजी या तासु ता जरूरत वैसे हर यो प्रोडक्ट द जरूरत दे कना जमा बदा सी यो प्रोडक्ट हम नहीं चे अब द मस्ती हुई हर यो द जरूरत दे का इश्मा शैम्पू आन दी का इश्मा फेस वॉश दी का दानो द पारिश्मा एंटी एक्ने ट्यूब दे का इश्मा हर्बल स्प्रे दा गर्मको के कार कई रेशेस के कार की कमजे दे उस वजी खुले दे पखे खुले के दाना नाम लगोले शे और बहुत सारा कमजे उस वजी एक इश्मा एक वसेड दी द मैदे द पारा खुले कार कई खुले ले तरखे तरबी उबरा जी मैदे खुगी किश्मा एक वसेड नहीं दो चमच सहारे और दो चमच गर्मा दो मास होता है सिंह सहार दो चमच उसके लिए टोल और रस बदे ठीक तेरे शो मैदा बदे बिल्कुल ठीक ठाक शी न बदे खुले तरखे तरबी उबरा जी द मैदे दर्द बदे खत्म शी कम खेटे दर्द ही कहना कदगीज दबोजी के सखराक दबोजी उदक कशांति माशुमान द्रेटेमा यो चमच लोए द्रेटेमा द्व चमच ज्यादा शी सनुकसानी निश्ता इश्मा एक वसेट मेंट फ्लेवर की दे दग शांति इश्मा चिकम जमुंग स्किन पॉलिश दे इश्मा ब्लीच दे इश्मा अर्जनफिशल मुल्तानी मिट्टी ब्लैक मास्क बिया इश्मा हर्बलायल बावसीर मुकमल खत्म माशाला जग जब इश्मा हर्बलायल के कलवंजी शादी से दा बला कुदरती जड़ी बूटे दी मुबारक बूटी दी लेकिन कलवंजी मर्ग ने अलावा चिकम ने हर से इलाज दे पके दग शांति पकी जैतून दी मौलाना बिलाली जोड़ी हकानी माशाला फारिग दे हकीम मौलाना बिलाल से आओ इश्मा हर्बलाइल चिकम दी सरगो क्या चोले शे वक क्या चोले शे विख्तवर सरा मालिश कोले शे लास पमला पटा दर्द कई कम जे दर्द कई अवर सरा मालिश कोले शे खबर ही मतलब मेदार है ना कुर्बान छे इश्मा हर्बलाइल चिकम दी नो आगा आओ कदा सीधा इश्मा हर प्रोडक्ट दे दे जरूरत प्रोडक्ट दे का इश्मा सीरम दी आओ कदग शांति चिकम दे नो दा इश्मा द दानो द पारा इश्मा इकनी ड्राप दे अब माशाल्लाह जी सुम्र तारीफ जो कम नो कम दे नो च कम प्रोडक्ट कम द इश्मा खली के ना इश्मा नेम बयाद साथ इसे कच्ची आवाज़ जमा द राइस द रेंज के प्रोडक्ट निधि या मतलब दारे चे सिर्फ जमूंगा इश्मा हर्बलाइल निधि सिर्फ जमूंगा इश्मा के आमला शैम्पू या डेंड्रप शैम्पू या ओनियन शैम्पू न दे या सिर्फ जमा इश्मा राइस फेस वॉश न दे बला दासी चिकम दे नो कपनो पनामूम दी कहना इश्मा नेम बतासो याद साथी उजाना इश्मा प्रोडक्ट खाली नूर मामद अफरीदे वही सलाम में कबूल का वालेकुम सलाम नूर मामद अफरीदे अच्छा दिन अलावा चिकम दे सलामकुम इकराम भाई दुआ सलाम कबूल कई पखेर राले आवाज दे क्लियर दे इश्मा विटामिन सी सीरम डेर खस्ता रिजल्ट दे इकराम भाई ज एम मह गुल यम द टांक ना टांक की सदाम एंड रमजान प्लाजा के जरबत खान जी जमा में डीलर दे आसमा इकराम भाई द स्वात ना इकराम भाई मुंगम यादवा मुंगम स्टाइलिस नरियो बस सही दे इंशाल्लाह दगाड़े ताबीस को मारे खबर छुड़िया भाई इश्मा प्रोडक्ट डीर जबरदस्त दी खुली दी भाई जमैमुना एम द गदून सवाबई ना मेमुनी द मर्ग दे हे रशे अस्सलाम वालेकुम इकराम भाई जान डेर वक्त बाद मैसेज दर तक उमा भाई जान बीमार उमा भाई का मड़सली उमा मतलब मड़शी उमा नो तासु ब्याम जमा पुख्ता ना कवला ओ माशाल्लाह दा दुमर खनसीब बदचावी उधर के नेम दिगोरम इश्मा द टांक ना अल्लाह दीने की बचुड़िया छे तमड़ा शेखा फायदा आओ मर्क पनेटा दे आओ द मर्ग ना हर इंसान यरी के अल्लाह दीकी द मर्ग ना पहला पहला अल्लाह मुंगो बखी अल्लाह मुंग नाराजी शी او د مرګ او د زن کدن د غسختی دی الله مونږ ته اسانی کې چې کم خلک زمونږ نه پیله وفات شي دي زمونږ مشران دي که زمونږ کشران دي که زمونږ مزولی دي الله دې هر مؤمن مسلمان وبخي او الله دې غوی ګناونه معاف کړي او الله دې غوی زندگی اسانه کړي چې کم د اخرت د زندگی ده دا دې ورته الله اسانه کړي او الله رب العزت دې چې کم دینو جنتونه دې نصیب کړي کنه نو بس مرګ خوش تا خلاصې دي نشته هغه یو کس یو ویډیو ورکړې وګنا وای کته هر سحر چې کم دې घंटा निमा घंटा चकम दे वाक कवे उतारो ख्वागम न खुरे उतर देर ज्याद दजान ख्याल साथे आओ बिल्कुल चिकम दे नो परेस कवे आओ बिल्कुल दास खिस्ता जिंदगी तेरा भी खालिस खुराक कवे खैर ब मड़केगी या मर्ग दे योने औरस अस्सलाम वालेकुम इकराम भाई आवाज दी सफार अजी लंडीवा था और माशाल्लाह इकराम भाई सा प्रोग्राम जमा देर ज्याद खोख दे
فائقہ فاطمہ کائنات دلنڈی وانا مانا نہ خوری خوشحال ہو سے. السلام علیکم اکرام بھائی، سنا خٹک یما شان کاسمیٹک سٹور بنے مرزما دکان دے جبنور پلازا اور کی دکان نمبر 38. السلام علیکم، آئی ایم ہنسا سوہا اینڈ زوہا فرام فضل آباد. ماشاء اللہ سنگ خکولی نمونہ پہ مور گدری دیکھو رہا ہنسا سوہا اینڈ زوہا اسی نہ پزان مخبل گدری خان وائی چھ اشما آل پروڈکٹ سو امیزنگ اینڈ آؤٹ سٹینڈنگ ریزلٹ بٹ مائی فیوریٹ پروڈکٹ اشما گولڈ بلیچ اشما اونین شیمپو. زمانگا اشما کی ماشاء اللہ وہ قسم بلیچ دی اشما وٹامن سی بلیچ دی اشما انار والا اشما چارکول والا اشما رائس اشما ہینڈ اینڈ فوٹ اور اشما فارمولا گولڈ بلیچ اور ماشاء اللہ ٹول بلیچو کے ہی شک نشتا چشما فارمولا گولڈ بلیچ ڈیر پمنڈ دی اور ہر یو بلیچ دا اشما خیستہ ذکر دی چھ عام بلیچو کے دوا ساشے بھی زمونگا بلیچو کے درے ساشے دی زمونگا بلیچ پا 50 روپے ملاوے گی سمرہ لگی پیسی دی 10-15 منٹ کے در للاس پہ مخصٹ مرائی دا سے خیستہ کئی چھ کپڑے بم در سر مزہ کئی اور خلق بدر تو گوری ما پختہ نہ بم در نہ کئی. السلام علیکم اکرام بھائی، بال صاف کرنے والے کا نام ابھی تک آپ نے لیا نہیں، اٹک میں ہیں ہم. اچھا، بال اگر جو اضافی بال ہیں اس کے حوالے سے آپ بات کریں تو اس میں ہمارے پروڈکٹ ہیں اشما ہیریمور ٹیوب ہیں، 3 قسم کے ٹیوب ہیں، لیمن روز ایلویرا. اس کے علاوہ اس میں ہمارا ساشا بھی ہے 3 قسم کا، اشما ہیریمور ساشا، جس کے ریٹیل 30 روپے ہیں اور ٹیوب 120 ml ہے، لیکن اس پہ کوئی ریٹیل نہیں ہے. لیکن اکثر ان پروڈکٹ کو ہم اس لیے یاد نہیں کرتے کیونکہ سب کو پتا ہے کہ یہ اشما میں اویلیبل ہیں، دستیاب ہیں. زیادہ تر چھوٹے پروگرام سنتے ہیں، ہماری چھوٹی بہنیں پروگرام سنتی ہیں، ایسی ہماری بہنیں ہیں جن کے ساتھ ان کے بھائی بیٹے ہوتے ہیں یا اس کے علاوہ باپ کے ساتھ بیٹی جو ہے نا وہ بیٹی ہوتی ہے. تو اس میں کوئی شک نہیں کہ یہ انسان کی ضرورت ہے اور ضرورت کے مطابق اس کو یاد کرنا چاہیے، لیکن مجھے اچھا نہیں لگتا، ٹھیک ہے نا. اور یہ پروگرام میری اپنی بہنیں بھی سنتی ہیں اور صبح کے ٹائم پروگرام میری امی سنتی ہیں. تو کچھ پروڈکٹ ایسے ہوتے ہیں جو ہمارے ضروریات بھی ہوتے ہیں اور ہم ان کو بنا بھی لیتے ہیں اور ان کی سیل بہت زیادہ بھی ہوتی ہے. ہمارے ہیریمور ٹیوب، ہیریمور ساشا جو جسم کے اضافی بالوں کے لیے ہیں، سب سے زیادہ سیل خیبر پختونخوا میں اشما کا ہے. میرے بہت سے دوست ہیں پنجاب کے، اس کی بڑی بڑی کمپنیاں ہیں، تو وہ اکثر مجھے کہتے ہیں کہ یار پتہ نہیں آپ کیا کرتے ہو، ہمارے لڑکے آپ سے بہت پریشان ہیں، ہمارے ڈسٹریبیوٹر بہت پریشان ہیں، کہتے ہیں جی جو بھی آتا ہے بس اشما اشما اشما. تو میں ہنستا ہوں، میں کہتا ہوں یار بس یہ اللہ کی طرف سے ہیں، تقسیم ہے. تو یہ ہے نا کہ سب سے زیادہ سیل اسی کا ہے، لیکن ہم یاد نہیں کر سکتے بار بار یا انیر یا کل کے ہم یاد نہیں کر سکتے کیونکہ ہمارا معاشرہ ایسا ہے اور ہمارا ماحول ایسا ہے کہ کچھ چیزوں میں خاموشی اور پردہ رکھنی چاہیے اور پردے کے ساتھ بات کرنی چاہیے. اشما نور د بابو زینا ویچ بھائی تا میں سلام دے. اشما ملتانی مٹی ڈیرا خستہ دا، اشما رائس ملتانی مٹی ماسک استعمال ولے شی، اشما زعفرانی ملتانی مٹی چکم دا پاگی کے منتول دی مختر لیخی اور رائس چکم ماسک دے پاگی کی سیرم دے. آئی ایم ابو زر د شنکر نا، آئی ہوپ یو ویل بی فائن، دا پروگرام از اے ویری نائس، سے سلام ٹو آل لسنر اینڈ اسپیشلی انعام مامو، تھینک یو. السلام علیکم اکرام بھائی، انیل آئی ایم دا اورگزونا. اکرام بھائی کپریم گنڈو ساتھ پروگرام امورو مسکان ہمرا سر عمل گری دا دا کرک ریڈیو دلتا صفا کار کی خام. ماشاءاللہ مبارک شاہ. السلام علیکم اکرام بھائی، ہاو آر یو؟ مائی فرسٹ ایس ایم ایس اشما فارمولا کریم سو اے ویری بیسٹ اینڈ نائس می زونی فروم کلیاس. اگر ہم دیکھیں نا تو اوور آل جو کریمیں ہیں، وائٹنگ کریم ہے یا جو بیوٹی کریمیں ہیں، اس کی ریٹیل بہت زیادہ ہے اور ریزلٹ کا تو اللہ کو علم ہے کہ اور کمپنیوں کے جو پروڈکٹ ہیں اس میں ریزلٹ ہوگا یا نہیں ہوگا، کیونکہ مجھے تو پتہ نہیں ہے، نہ میں نے کبھی ٹرائی کی ہے نہ پوچھنے کا بھی کبھی میں نے گوارا نہیں سمجھا کہ میں پوچھ لوں، ہمیشہ اپنے ہی کام سے کام رکھتا ہوں. تو میں اپنے اشما فارمولا بیوٹی کریم کے حوالے سے بتا دوں تو 300 روپے بہت ہی مناسب ریٹ اور مناسب قیمت ہے.

ने मीना ठाडे चोले वने मीना अवश्य वालेकुम सलाम जी अस्थडाई माशे संगे नदी बहार अवश्य اوچه مزدگره ده خیره مکه مزدگره ده خیره مکه تبا ده ناس خیره کوه ریحتیاب بشینا دیدیکیت تو ده فرام نادیا اوکه ده وڑا جل که دیر زیوتا منا اللوی خداشه

और सिविल खिलाफ देंगे और गांव से नोरबा की चिकन दिखाना अनंत पर गांव दे मुख्य पसंद आए आगे तो पर चिकन दिखाना जोन रेडी के कहना सठा पैक दाई सा सा सा सा ये नहीं चिकन दिखाना फनी टॉपिक हुई और फनी टॉपिक को दास से वी कहना से यानी छे यानी छे यानी यानी यानी यानी आज मिसाल आज دوال ٹاپک دی چا پکیم بنا خبر ہے اوکا او خیر دے داسو کی کنا چا پا دیو ٹاپک بنا خبر ہے اوکی او بلکیم پر گام دیکھنا آو پا یقبل ٹاپک بنا اوکی کنا کسرنگی مقواتا دو چا ناو سکیم دی کنا دوال سر اک ٹاپک کنا

0: जी बिल्कुल स्ट्रीमिंग पर है समूह का प्रोग्राम चलाया बिल्कुल स्ट्रीमिंग पर है दल से यानी गूगल शो ड्रेवर था लिखे www.amarradio.com यानी www.amanradio.com दम ओली कल दी मिरवल छ किमनी पेज उधर तरुशी अध्यक्ष खरक किम लायो किम ट्रांसमिशन दा बिल्कुल देमनो क्लिक ओके देमो प्रोग्राम छ किमनी गना लायो बिल्कुल दरता नशर भी नो गुरी प्रोग्राम से नेक्स्ट कलर अस्सलाम वालेकुम अस्सलाम वालेकुम
1: وعلیکم سلام
0: سے خبر کے دیکھیم جی نا
1: آفتاب علی دے سورانی
0: آفتاب علی صاحب تے پروگرام کے ہر کلا چھ نیما شیر ڈیر چھ بدر ولے
1: زندہ باد زندہ باد منا کلا کلا بے میرا ون سی
0: لالا ز مو خیال کہ چھ دو ہفتے پیرا دو دری ہفتے بدر دے کالو کو
1: اے یرا دے دو ہفتے وے
0: دو ہفتے وش زکہ گنا چھ دو ہفتے دس مو تا پتہ لگی کنا چھرا دو ہفتے زکہ چھ ابل مو خیال فنی ٹاپک میں چھ روڑا پیش چھ کنا تو کال کڑو

अच्छा अच्छा वेलकम टू द नाइट मौज मस्ती शो आई फाल्कन बख्तनूर ग्रीन ग्रीन गुल नॉर्थ वजीरिस्तान खैसर जरीन आई लाइक योर शो इज वेरी नाइस और स्पेशल सलाम टू मेरी तरफ से तमाम लिसनर को स्पेशल सलाम टू खबर वजीर आर के वजीर बोस्ताना गलजी खेला और शबास खान गलजी खेला प्लीज प्ले जो जहान मनाना शुक्रिया बेहदा बेहदा मनाना बच्चे डेडिकेट था मगरूर ऋषि खान था सोने खान था मीना न कहे सफा हुआ मीना न कहे सफा हुआ अरे बार अवर सवर तो दाऊ आया और बस दुम रहो आए थे यार दे नहीं हम कमिस्ता नवा कमिस्ता नामा वाकिस्ता नदिया हुआ है ओके दवड़ा जल के ओरे जो तमन्ना जो जहान मन्ना देखी शुक्रिया देखी ओचे सलाम है मुझे जल हम अजीर हैं फातिमा वजीरिस्तानी था मैं सलाम दाई और डाटा पादा फातिमा वजीरिस्तानी था डाले भी फातिमा वजीरिस्तानी था डाटा पा डाले भी और जमा पनोम खलक बडेर भी जमा पनोम खलक बडेर भी और जमा पशान मीना बासुक नदर कवी ना ओचे शो इज वेरी वेरी नाइस ओचे सो स्वीट ओके स्वीट डेर जू था मनोना यो जहान मनना देखिए शुक्रिया देखी وچے آئی ایم ہانی وفا ایم جی نن میں ٹول میسیجینا شامل کھا ایم جی زین وزیر اکرم وزیر تکا چی سابو دا امیش کرر روشی کزن میرو غلی دی و زین اب تکا چی بیغام آ دا کال کو و موتا ای خبر رس دلی دی اوکے ایم آئی ایم ہانی وفا دیر جو تمانا یو جہان منا دکی شکریہ دکی وچے سلام پا خیر ایم جی سے ٹیک ٹاک سوپر پاور جو میل گروم نا جیم سر کی خیل ایم جی نن میں طبیعت ٹیک نہ دائی خالی میں دغا یو میسج درتا ہو کو اور شو دینن سائلنٹ اور وہ جیم وزیرا اللہ تو صحت دیر کی امیر دا گنے در سرا دی سائدو